0: درس 35 آکاشوانی دہلی کنا ہندی انگریزی دنا اردو خبر اللہ یعنی چکت بن میڈیم وی وی کنا چس آکاشوانی کرگل کنا انتن گرغن چی دو وقت سپوت سنی بجا رگون فت سن سوک کسات محفل مشاعرہ گنتی خدمت لفرت چکت نا بازت
1: आकाशवाणी करगिल मेडम हुईका रिंजन स्नाबिन खान फायुले शर्मा सुनसिन यांग युले शर्मा चुंग गंगमा यांग रेशिक आकाशवाणी करगिल स्टेडियम यंति मेजबान सज्जाद अली शुजादी जुना सलामपु फ्रोदमचन सोशिक यले रिंजन स्नाबा खानुन आकाशवाणी करगिल स्टेडियम ना हंगतेस बोदो विंगसिस फ्रलुक्सबात लोक्सो लोक्सो ग्रिग्रिमलिक यंति स्नान सपाल लेप चुपत भी प्रोग्राम में सिर्फ इस तरीके का यंत्र स्नान बंश चुपत भी मदेस प्रारूप बाज आता है जी इंग्लिश पर ना हिस्पी पर बोलते जगह पेस्पा प्रोग्राम महफिले मुशायरी सिर्च की यंत्र ग्रहण सिर्फ बाज आत दिलिंगी दी जापान सानी तो सोत रुकना फेदे का यंग रशिक करगिल जोंगी मिंगबियों उर्दू ना पुरी की इसका दी रुचम से खास पारी क्रेते आकाशवाणी करगिल ना यंग यंति स्नान सब बंश पे फिया नतेस शोराई करामुन ला स्क्योजु से आकाशवाणी करगिल स्ट्रीडियम क्यों सियोत स्नेह दिया जगत कुंगी मिक्सिंग चन रुचम से फ्रांगन गोसर क्यापना यंतं लेक्सना तत्काचन चुक यंग यंतं मिसे यर्चन ग्यावनिका गोम्बा थ्यापी स्कप्स थोपचा चुक दरिंग आकाशवाणी करगिल स्टेडियम यंग रेशिक पूरी करगिल अर्जुंगी मिंगबिंग शोराय ग्राम नौजवान न शर्मा शायरिया नचस आकाशवाणी करगिल स्टेडियम स्क्यो जुसे खोंसेत नतिर किलियानो कोर्सुम स्मॉल बिफिया शोराय ग्राम उन जुक्सियोत खोंगिर चेस्मिंगुन दुसुखलेन मोहतरम जनाब हाजी मोहम्मद हुसैन साहब रहनुमा मोहतरम जनाब मोहम्मद अली साहब खुमार मोहतरम जनाब काचो तकी खान साहब नायाब यंग निजामत खकुर खनपू खेमत सज्जाद अली शुजात यले रिंचन स्नाब खनुन दिरिंगे फेस्वा महफिले मुशायरे मुक यंतंग जिच्चन इन मेत पी शोराय करामुनी कलामी फ्रांगुन सक न्यन मथोप चासिन छाना यंग मुंगमु यंतंग ना शोराय करामुनी शकिल यंग मुक अजगास मल्दन मा ngas दिरिंगे फेस्वा महफिले मुशायरा ला गुजुक्स बाबत दुनला ngati duni मुशायरे क्रिम्स ना نظام نا تھیسے دیرنگی محفل مشاعرہ لا گزوکس بابت دونلا صدارت کپو سکلبی فیا گوما دی محفل مشاعرہ نا جوکسیوت کن صوبت سے لبشد نا تجربہ یان سرما شاعر محترم جناب حاجی محمد حسین رہنما صاحب کوری فیا پوی زر بایت پی غزل زر بایت پی جوکس یان دونا کلام مول بایت پی رکنیوکس بو یان تان سخوا مزین دیوت ناس جواب اکسامد محترم جناب حاجی محمد حسین رہنما صاحب فیا قوا دیرنگی محفل مشاعرہ نا صدارت کپو کور نیریان چن چزدے محترم جناب حاجی محمد حسین صاحب رہنما ایرین یلے رنچن اسنابا خانون تا دیرنگی فسوا محفل مشاعرہ ناتس صدر مشاعری ازن نگم بو گوزوکس بچا بی دیم مو تاس مشا چوک با چانا شورای کرامون گنگمی کلامون ینتا سپا فرچوک با بس دونلا ناس دیرنگی محفل مشاعرہ